0: From the studios of Inspire FM, the time is now 11 o'clock.
1: वो काम जो है वो आप तक हमारी आवाज़ भी पहुंच रही है, आप हमारे प्रोग्राम को देख भी रहे हैं. बड़ी चीज़ जो अब ये होती है कि हमारे जो दोस्त अहबाब हैं वो बेशुमार दफ़ा वो पूछते भी हैं, सवाल भी करते हैं, और उनका जो है वो ये जहन होता है कि ये क्यों जो है वो ये प्रोग्राम जो है वो ये यानी हम तक पहुंच, वो मतलब ये वो खुश होते हैं कि ये प्रोग्राम जो है वो हम तक पहुंचे. और अल्लाह के फजल करम से ये जो है वो बिल्कुल ये बात सही है, प्रोग्राम जो आप सुनते देखते भी हैं और ये पहुंचना भी चाहिए. बहरहाल ये हमारी जो इंतज़ामिया है उनका उसका बड़ा शुक्रिया कि वो सारे के सारा जो है वो अपनी तरफ से तगो दो करते हैं, कोशिश करते हैं. लेकिन जो है वो कभी कभार इधर उधर चीज़ें हो जाती हैं, लेकिन फिर भी मैं समझता हूँ कि ये उनकी ज़रा नवाजी है कि वो हमारा जो है वो हम पर नज़र करम फरमाते रहते हैं. तो सबसे पहले जो है वो मैं यकीन है मेरे प्रोग्राम से हटकर भी एक बात है कि देखें कि अगर किसी कोई भी आपका भाई है, कोई भी कम्युनिटी है, किसी तकलीफ़ का शिकार है, किसी दुख का शिकार है, कोई परेशानी का शिकार है, और अगर वो परेशानी जो है उससे वो कभी जो है वो उसकी परेशानी दूर हो जाती है, तो फिर जो है वो बड़ी खुशी होती है कि ये जो है अल्लाह पाक के फजल करम से एक मसला जो था वो काफ़ी हद तक जो है वो हल हुआ है. बल मैं ये मिसाल जो है वो ये इंशाल्लाह कल के प्रोग्राम में रहे साहब हमारा जो प्रोग्राम होता है उसमें जो है वो बड़ी डिटेल के साथ वो इंशाल्लाह गुफ्तगू पिछले साल हमने की थी. तो बहरहाल जो है वो इंशाल्लाह ये इस प्रोग्राम के वाले से भी इंशाल्लाह बात होगी. लेकिन बहरहाल जो है मुझे बड़ी खुशी है कि दुनिया पूरी जो है बड़ी मुतासर हो रही थी, तो अल्लाह के फजल करम से चलो ये बात ज़रूर हुई कि चलो ये लड़ाई का जो सिलसिला है ये बंद हो गया. अब इंशाल्लाह हम पूरा उम्मीद हैं कि बाकी जो प्रोसेस हैं इंशाल्लाह वो भी बेहतर तरीके से सारा निज़ाम जो है वो होगा इंशाल्लाह. तो इससे साथ साथ जो है वो जितने भी हमारे दोस्त अहबाब जो हैं इन दिनों में किसी परेशानी का शिकार हैं, कोई बीमार हैं, तो हम दुआ गो हमेशा होते हैं कि अल्लाह पाक उनकी सेहतियाबी अता फरमाए. जितने मरहूमिन हमारे जो है वो दुनिया से पर्दा फरमा चुके हैं, अल्लाह पाक उनको जो है वो जन्नत फरदोस मुकाम नसीब फरमाए. जितने वो किसी और मुश्किल में हैं, तकलीफ़ में, अल्लाह पाक उनकी तकलीफ़ दूर फरमाए. अल्लाह पाक दुनिया के तमाम जो मुसलमान हैं उनको एक होने की यकजहती इत्तेफाक इत्तेहाद नसीब फरमाए, और हमें दीन इस्लाम के मुताबिक चलने की अल्लाह पाक तौफीक अता फरमाए. हमें इज़्ज़त और तकरीम नसीब फरमाए. जो सबक हम भूल चुके हैं वो सबक दोबारा हमें याद करने की अल्लाह पाक तौफीक अता फरमाए. हर मुश्किल से हमें जो है वह अल्लाह पाक निजात अता फरमाए, और हमें दुनिया के साथ जो है दुनिया में आला मकाम हासिल करने के अल्लाह पाक तौफीक अता फरमाए. जो हमारे जवान हैं अल्लाह पाक उनको नेक और साले बनाए, उनको इकबाल का शाहीन बनाए, मर्द मोमन बनाए. हमें एक बामली इंसान जो है, बामली मुसलमान, बामल मुसलमान बनने के अल्लाह पाक हमें तौफीक अता फरमाए. और हमें जो है वो हुज़ूर पाक सल्लम खातमुल मुरसलीन, खातमुन नबीयीन, उनके नक्शे कदम पर, उनकी सीरत मतारा पर चलने के अल्लाह पाक हमें तौफीक अता फरमाए, और हमें राय अदायत नसीब फरमाए, और हमारे गुनाह माफ़ फरमाए. आमीन सुम आमीन. बाला जी दुआएं भी हम करते हैं और दुआएं जो है वो होनी भी चाहिए. तो अल्लाह पाक जो है हमारी दुआएं कबूल भी फरमाते हैं. कभी कभार देर सवेर भी हो जाती है, अब इस पर काफ़ी बहस हो चुकी है. आज जो असल में जो बात एक नुक्ते की जो है वो करना है वो ये है. नुक्ता हमारे पास जो है वो ये है कि देखें, इबादत का अगर हम अंदाज़ा लगाएं तो अगर हम नमाज का अंदाज़ा लगाएं, जो है वो रोज़ों का अंदाज़ा लगाएं, आबादी में भी इजाफा हो रहा है दिन ब दिन. हज के फरीज़े, हज की अदायगी का अंदाज़ा लगाएं, उम्रे की अदायगी का अंदाज़ा लगाएं, सदक़े खैरात का अंदाज़ा लगाएं, कुर्बानी का अंदाज़ा लगाएं, नातख़वानी का अंदाज़ा लगाएं, इस दीन की तबलीग का अंदाज़ा लगाएं. और अंदाज़ा हमेशा लगाया जाता है कुछ टाइम पहले का जो वक्त है उसके साथ मुआवजा किया जाता है. ये जो सोशल मीडिया है, ये टेक्नोलॉजी का अगर अंदाज़ा लगाएं, तो आज जो है वो अगर आप 40-30 साल पहले का एक कंपेयर करें, मुआवजा करें, तो पता ये चल रहा है कि 20-30 साल के बाद, 50 साल के बाद ये जो पिछले 40 साल में और इस ये 40 साल के बाद आप है, ये दीन इस्लाम भी बड़ी तेज़ी से फैल रहा है, आबादात में भी बहुत इजाफा हो रहा है। हज करने वाले हमारे जो हाजी हैं, साहिबान हैं, उनकी तादाद में साल इजाफा होता चला जा रहा है। और इसी तरीके से रमज़ान मुबारक के रोज़े हैं, नमाज़ें हैं, मतलब आबादात जितनी भी हैं उनमें तो बहुत तेज़ी के साथ इजाफा हो रहा है। आज इस नुक्ते पर मैंने बात करना है, वो है क्या आबादत के असरा नहीं है। लेकिन नुकता ये है कि हम नमाज भी बाकायदगी से साथ जो है माशाल्लाह काफ़ी लोग पढ़ते हैं, रोज़े अभी रमज़ान मुबारक का महीना ख़त्म हुआ है, उम्रे का जो सिलसिला है वो तो माशाल्लाह बहुत हर लिहाज से जो है लोग, मैं समझता हूँ बहुत ज़्यादा तादाद में वहाँ पर जाते हैं और जाने की कोशिश करते हैं, तलब में रहते हैं, अच्छी बात है। हज करने का फ़र्ज़ है, हज जो है वो साहिब इस्तेआत पर फ़र्ज़ है, वो भी अपने इतने पूंजी पैसे इकट्ठे करने के बाद वो भी लोग जाते हैं। इसी तरीके से जितनी इबादत कुर्बानी है, जितने भी काम हैं, सदका खैरात है, जो कुछ भी है, लेकिन आया असरात उन इंसान की ज़िंदगी पर उसके असरात क्यों नहीं है? जबकि इसको अगर कंपेयर पीछे 30 साल में किया जाए, 40 साल में किया जाए, तो वहाँ पर यह था कि बहुत कम लोग शायद इस तरह इबादत करते थे। मैं देख रहा था कि अगर 1974 या 70 के बाद का 70 से 80 तक अगर हम अंदाज़ा एक लगाएं कि हज करने के लिए कितने लोग जो है जाया करते थे दुनिया से, तो वहाँ पर लिखा हुआ मौजूद है कि 1 मिलियन से ज़्यादा थोड़े बहुत लोग जो है, यानी 10 लाख से ज़्यादा थोड़ा नीचे ऊपर जो है ये तादाद होती थी। आज अगर देखें तो आज तकरीबन इस पिछले साल में या तकरीबन ये 2.5 मिलियन से 3 मिलियन के दरमियान तकरीबन लोग जाते हैं, एक दफ़ा तो 3 मिलियन से भी ऊपर हो गए। बहरहाल चलो 2 मिलियन की बात कर लें, 10 से 20 लाख पर चले जाएँ, इसका मतलब यह है कि ज़्यादा लोग जो है वो हज करने के लिए जा रहे हैं। मस्जिद जो है इतनी ज़्यादा बन चुकी हैं कि बंदा सोचता है हर तरफ मस्जिदें हैं जी, पीराने अजाम हैं, उलमाए कराम हैं, बड़े बड़े स्कॉलर हैं, वो लोग अपना उन्होंने जो है वो सारा सिलसिला चलाया हुआ है। ये मीडिया देख लें, हर आदमी जो है वो बातें कर रहा है, तसव्वुफ कर रहा है, तो असरात क्यों नहीं है? आज असल में उस वक्त असरात थे, उस वक्त असर था, उनकी नमाज व रोज़े को उनका बड़ा मुकाम था। आज हमारा वो चीज़ें क्यों नहीं रही, मिल रही, ये नुकता है। अल्लामा साहब ने फरमाया था कि तुझे अपने अब्बा से कुछ नस्बत हो नहीं सकती। देखें हमारी बात इसी तरह हो सकती है, लेकिन वो कलंदरी लोरी, वो अल्लामा डॉक्टर मोहम्मद इकबाल, कई बार मैं बता चुका हूँ, लोग समझते हैं कि शायर है बस, ये वो शायर खाली शायर नहीं, PhD करना जो है यहाँ पर लोग खासतौर पर जर्मनी से PhD करना और फलसफे में PhD करना और मकाला तहरीर करना, तो बड़ा इस पर बड़ी बात हो सकती है। तो मैं ये कहता हूँ कि उन्होंने ये कहा था कि तुझे अपने अब्बा से, यानी जो 40-50 साल पहले जो गुजरे हैं वो हमारे अब्बा ही हैं ना, हमारे बड़े ही हैं ना, अब्बाओ दाद हैं ना, उससे पहले जो गुजरे हैं, तो अल्लाह साहब ने तुझे अपने अब्बा से कुछ नस्बत हो नहीं सकती, कि तू गुफ्तार किरदार, तू गुफ्तार वो किरदार, तू साथ वो सयारा, खुद ही तूने जो असला से मीरास पाई थी, सरैया से जमीन पर आसमान तुझको दे मारा। तो इसकी बेशुमार दफा इसको हवाला मैंने दिया भी है, लेकिन जो मेरा नुकता यह है कि आज जो है इसका मतलब, एक तो हम समझ कि हमारी इज्जत अगर उन बुजुर्गों के मुकाबले में अंदाजा लगाए तो हमारी इज्जत का कुछ भी नहीं, कख भी नहीं है। अगर मुसलमानों की उस ऑलरेडी हर चीज का अंदाजा लगाया जाए, वो जो अल्लाह और अल्लाह के नबी ने ये सिफतें बयान की हैं, मोमन की सिफतें, ईमान वालों की बातें, वो आप उन लोगों के अंदर देखी जाए और हमारे अंदर देखी, बड़ा फर्क है। तो बहरहाल जो है तो जो कुछ फुकाह है, तसव्वुफ है, सूफी वाले सूफिया जो हैं वो समझते हैं कि ये इबादत जो है, इबादत में असरात क्यों नहीं है। मतलब हमने आज फोकस नुक्ते को करना है कि इबादत मस्जिद से मैं नमाज 5 तक पढ़ते हैं, बाहर आकर आते हैं फिर उसी तरह। तो असल में जो बुजुर्ग फरमाते हैं कि 2-3 चीज़ें जो है वो बड़ी अहमियत की अमल हैं, एक तो खलूस नीयत की जो है ना, खलूस नीयत, ये समझते हैं कि नीयत इंसान की, अगर कोई नेकी का काम करना चाहता है उसकी नीयत से नेक होनी चाहिए। मुझसे एक आदमी नमाज पढ़ने के लिए जाता है, इनमल अमाल बिन नियात, जो है नीयत जो है अमल होता है, बस उसकी नीयत क्या है। एक आदमी जो है वो 10,000 रुपया 50,000 रुपया जो है अल्लाह की राह में दे रहा है, अच्छी बात है, गरीबों तक पहुंच रहा है, बहुत अच्छी बात है, गरीब अपना पेट पाल रहे हैं, बच्चों के पाल रहे हैं, बीमार खा रहे हैं, बहुत। लेकिन सवाल जो तरीका نیت یہ کیا کہ نیت اس کی یہ ہے کہ دیکھیں جی میرے پاس پیسے ہیں, لوگوں کو دوں گا, لوگ مجھے جو ہے وہ کہیں گے, یاد کریں گے, دنیا کے اندر جو ہے بڑی بلے بلے ہو جائے گی, دنیا کے اندر میری عزت تقریب میں اضافہ ہو جائے گا, تو یہ بالکل اس کو ملے گا. بات یہ نا, دیکھیں آپ اتنا آدمی کھرکھچور کرتا ہے, کیوں اس کو عزت نہیں ملے جی؟ دنیا کے اندر عزت ملتی ہے. یہاں پر یہ بشمار لوگ چیریٹی کرتے ہیں, بشمار روپے پیسے آگے پیچھے جو بشمار چیزیں انہوں نے بنائی ہوئی ہیں ادارے, کیا ان کے نام جو ہے تاریخ کے اندر نہیں ہیں؟ بشمار لوگ کہیں گے فلاں آدمی یہ کیا, فلاں آدمی نے یہ کیا. ٹھیک ہے, وہ اسلامی لحاظ سے تو الگ بات ہے. جو بھی آدمی اچھا کام دنیا میں کرتا ہے اس کو ضرور جو ہے وہ جو اس کی عزت افزائی ہوتی ہے. اگر ایک آدمی دنیا کے لیے کرتا ہے کہ میں یہ کام اس لیے کر رہا ہوں کہ دنیا خوش ہو جائے گی, دنیا جو ہے وہ میری تعریف کرے گی, تو بالکل اس کو تعریف اس کو مل جائے گا یہ چیزیں جو ہے جو وہ چاہتا ہے. اگر ایک آدمی چاہتا ہے نہیں مجھے دنیا کی کسی ضرورت نہیں ہے, مجھے یہ غرور تکبر کسی قسم کی ضرورت نہیں ہے, تو میں جو ہے کسی کو دیتا تو وہ کہتے ہیں دائیں ہاتھ سے دوں بھائی کو پتہ چلے مجھے بس میں دے چھوڑے یار, میں اس کا تعلق اللہ تعالیٰ کے ساتھ ہے. اب وہ کہ دنیا کی ان چیزوں سے وہ بچ گیا, دنیا میں تو اس کی عزت حاصل اس کو نہ ہو سکی, لیکن اللہ وہ بڑا عزت تکریم والا ہو گیا. اب نقطہ یہ ہے جب اللہ ایک آدمی کو عزت مل گئی, عزت تکریم اللہ, تو دنیا والوں کی کیا اس کو عزت نہ دے, دیکھنا. لیکن دنیا والوں کسی کی عزت دیتے ہیں تو اللہ کی بارگاہ کو عزت تکریم نہیں ملی, تو کتنا بھی کوشش کریں بس دو دن چار دن دس دن پندرہ دن زندگی کا جو سفر ہے اسی میں اس کو مکمل پھر بھی عزت شاید نہ ملے. تو لیکن یہ ہے کہ عزت اصل عزت وہ تکریم اللہ کے تعالیٰ کے پاس ہے. تو عبادت کا جہاں تک تعلق ہے کیا ہم اس نقطے سے اس لحاظ سے عبادت کرتے ہیں, ہماری نیت کیا ہے؟ اگر تو ہماری نیت جو ہے وہ خلوص دل سے, اچھا خلوص لفظ جو ہے یہ خالص سے ہے. آج مجھے سم ٹائم بڑی پریشانی ہوتی ہے کہ ہم کوئی اگر سودا خریدنے کے لیے جاتے ہیں, ہم کوئی چیز خریدتے ہیں ہم کہتے ہیں یہ خالص ہے, یہ سونو خالص ہے, یہ چاندی خالص ہے, یہ جو میں دودھ لے رہا ہوں یہ خالص دہی دودھ ہے, خالص دہی ہے, یہ جو کپڑا صحیح کپڑا. مطلب یہ ہے کہ اسی طریقے سے ہم یہ جو انی وغیرہ خریدتے ہیں یہ اصل, مطلب کہنے کا یہ ہے کہ وہ چیزیں خریدنے کے لیے جب جاتا ہے وہ خالص خریدنا چاہتا ہے. دنیا کا سب قوم وہ ہر چیز یہ چاہتا ہے وہ خالص طریقے سے ہی ہو, لیکن عبادت میں وہ خلوص وہ نظر نہیں آتا, وہ بس اپنی انا کے لیے نماز پڑھنے کے لیے جاتا ہے. بس میں جاتا ہوں تو میں سمجھتا ہوں نماز پڑھیں گے مسجد میں, لوگ ملیں گے کہیں گے بڑا نمازی ہے جناب, بڑا ہی زبردست ہے, پنجے ٹائم مسجد نماز پڑھنے, تسبیح اٹھا کر دیکھیں گے یار بڑی تسبیح چاہیے, بڑی عمر عبادت گزار ہو گیا. مطلب یہ ہے کہ اسی طریقے سے فرض کرے ایک آدمی نے عمرہ نہیں کیا, ویسے دو سبا ملتے ہیں یار عمرے پر آپ نہیں, نہیں وہ یہ دیکھو جی دنیا پوری گئی آپ نے کیوں نہیں گئے, چلو یار فیملی ہم بھی ساتھ جو آتے. اب کہنے کا مقصد یہ ہے اسی طریقے سے آج کا فریضہ ہے, قربانی ہے, روزہ اللہ تعالیٰ کے لیے وہ تو الگ عبادت ہے, لیکن چلو پھر بھی اگر ایک آدمی ہے وہ کہتا ہے کہ میں روزہ بالکل میں نے پورا روزے رکھے یہ کیا وہ کیا, تو کہنے کا مقصد صرف یہ ہے کہ اصل آج جو ہے عبادت کے اندر جو ہے وہ خلوص نہیں ہے. جب عبادت کے اندر خلوص نہیں ہوگا, خالص نہیں ہوگی عبادت, اور وہ خلوص سے یہ ہے کہ میں صرف اللہ کی عبادت کرتا ہوں, مجھے کسی سے کوئی غرض نہیں ہے. دیکھیں جی بات یہ ہے کہ مثلا ایک آدمی مجھے کسی نے نوکر رکھ لیا, میں کسی کے مزدوری کر رہا ہوں, مالک نے مجھے یہاں پر کام پر لگا دیا کہ یہ کام کرو, میں اپنی مرضی سے کام کر رہا ہوں. اگر میں خلوص نیت سے کر رہا ہوں اللہ مجھے کمانے کے لیے کر رہا ہوں, تو مجھے راستے میں جاتے ہوئے نہیں ادھر تھوڑی بریک یار چھوڑ کے ضرورت کام کرنے نہیں. دیکھیں ہماری ہر کام جو ہے اس میں یہ ہوتا ہے, آدمی اچھا کام کر رہا ہے دو ملے جائیں گے کہ کس لیے کام کر رہے ہیں, چھوڑ یار تھوڑی دیر ادھر گپ شپ لیے. یعنی مطلب کہنے کا یہ ہے ہر ایک چیز جو ہے جہاں تک ہماری ایک سسٹم ہے بس چل پڑا ہے اللہ تعالیٰ خیر کرے. تو میں جو مثال میں یہ ہے کہ جب ایک آدمی ہے وہ ایک مالک کی وہ مزدوری کر رہا ہے, اس کو پتا کہ اس مالک نے ہی مجھے آج یہ مزدوری مالک نے دینی ہے, یہ جو باپ پھر رہے ہیں انہوں نے مجھے کچھ نہیں دینا, وہ خلوص سے نیت سے کرے گا. اب مالک جو ہے اگر دیکھ نہیں بھی رہا, آج کل تو کیمرے لگ چکے ہیں ہر آدمی دیکھتا ہے کیا ہو رہا ہے, لیکن اگر مالک نہیں بھی دیکھ رہا, مالک کو یہ پتا ضرور ہے کہ جس کام کے لیے میں لگایا تھا کتنا اس نے کام کیا ہے, وہ شام کو آ کر چیک کر لے گا, ایک دن دو دن چار دن دس دن کے بعد پتہ چل, اس کو پتہ چل جائے گا یہ بندہ نکما ہے یا یہ بہت اچھا ورکر ہے. یہ تقریباً اس کام کے دوران اس کو سارے کا سارا چیز معلومات ہو جائے گی. اور اگر اس نے کام اچھے معیار پر کیا, خلوص نیت سے کیا, اپنی بڑی طلب سے کیا, دنیا کی چیزوں کو بالکل ایک سائڈ پر رکھ کر کیا, تو وہ مالک اس کو پیسے مزدور بھی دے گا, اور اگر صرف مزدوری اس کے دل میں اس کی عزت پیدا ہو جائے گی کہ یار بندہ بڑا چنگا آیا جی, مزدور بڑا ڈاڈا آیا جی, اس کی وہ تعریفیں کرنا شروع کر دے گا. لیکن اگر ہماری میری طرح کا بندہ لگا دیے بس دیال لگانے والی بات ہے, ٹھیک ہے کیا نہ کیا بس ٹھیک ہے, اب وہ مالک جو ہے اس کو پتا تو چل بھی شاید جائے, لیکن اس کے باوجود کہتا ہے چھوڑو یار بس ٹھیک ہے کوئی بات نہیں, اب مجھے مزدوری دیتا رہے گا لیکن جب اس کو موقع ملے گا تو مجھے اس کام سے نکال دے گا, اور پھر جو ہے میری عزت تکریم بھی کبھی کسی محفل میں یہ بیان نہیں کرے گا, اگر کرے گا تو غلط الفاظ سے کرے گا. اس کا مطلب یہ ہے کوئی بھی کام ہے جب ایک انسان خلوص نیت سے وہ کام کرتا ہے, میں تو یہ میں کئی بار یہ مثال دے چکا ہوں کہ یقین کریں کہ انسان سوچ نہیں سکتا, یہ باقی عبادات تو الگ چیز ہے, میں سمجھتا کوئی بھی کام آدمی کرے خلوص نیت سے, دھوکہ دہی سے نہ کرے, صحیح ایمانداری اور امانتداری سے کرے, تو اس کام کی وجہ سے اللہ تعالیٰ اس کو عزت عطا فرماتا ہے. ایک جھاڑو کا ہے جی, اگر وہ جھاڑو بھی کسی جگہ پر صحیح دے رہا ہے, ایک تو اپنے لیے حلال روزی کما رہا ہے, بچوں کے لیے حلال روزی کما رہا ہے, اور یقین کریں بات کی جو پہلا ہے وہ یہ ہے کہ جب ہماری خلوص نیت نہیں ہے, ہم عبادت کرتے ہیں لیکن ہماری نیت ہو, ہم دکھاوا جیسے ہے, لوگ دیکھیں گے, لوگ کہیں گے, یہ کہیں گے, وہ کہیں گے, میں بس جو ہے وہ کپڑے یہ جناب ہر چیز جو ہے بڑا سیٹنگ ہو گئی, ذہن والے جی بڑی جناب بڑے اسکالر صاحب آ گئے, مطلب کہنے کا یہ ہے کہ ہم ٹوٹل ٹوٹل دنیا سے نمبر حاصل کرنا چاہتے ہیں, وہ تو مل ہی جاتے ہیں بھائی. اگر ایک آدمی ایک وہ لباس صرف پہن کر چلا جائے تو پھر بے شک وہ اس کے اندر جو کچھ بھی اندر کا حالات اللہ جانتا ہے, دنیا تو اس کو جو ہے وہ اس کے ساتھ تو اچھا بنائے گی کہ بہت اچھا آدمی ہے. تو کہنے کا مقصد یہ ہے کہ آج جو ہے اس عبادت کا اثر نہیں ہے. دیکھیں نماز کے بارے میں فرمایا کہ بے شک نماز جو ہے بے حیائی اور برائی سے روکتی ہے. مجھے یہ بتائیں کہ جب آدمی وہاں سے نکلتا ہے جب وہ روکتی ہے تو نماز اس نے جب پڑھی تو پھر تو وہ روکنا چاہیے اسے, عصر کی پڑھ لی مغرب کی پڑھنی ہے, عصر کے مغرب کے درمیان جو ٹائم اس کو وہاں پر تو روکنی چاہیے, پھر جو صبح کی پڑھی اور اس کے بعد جو زہر کے درمیان میں جتنا ٹائم اس کو روکنا چاہیے, اس کا مطلب وہ پورا کیوں نہیں کر رہی نماز, کیوں نہیں روک رہی, کیوں نے صحیح ادا کی. پھر نماز ادا کرنے خشوع و خضوع ہونا چاہیے اللہ کی بارگاہ میں, صحیح جو ہے وہ ایک جو ہے وہ اس پر ہونا چاہیے, ایک پیج پر. آج کل یہ جو ہم محاورہ بڑا چلتا ہے کہ ایک پیج پر ہونا ضروری ہے, بالکل 100% یہ بات حقیقت ہے, یہ مجازن بات نہیں ہے. اگر ملک میں بھی دو ادارے ایک پائی پیج پر نہیں ہیں, نظام نہیں چل سکتا. میں تو دو کہتے ہیں میں تو سارے ادارے ایک پیج پر نہ ہوں, سارے ادارے. اچھا گھر کے افراد دیکھ لیں جی, ملک کو چھوڑ دیں, گھر کے افراد ایک پیج پر ہے, گھر ترقی کر رہا ہے, ایک پیج پر نہیں ہے وہی گھر ہے, ایک کمیونٹی ایک فیملی ہے. تو کہنے کا مقصد یہ ہے اسی طریقے سے جب انسان عبادت کرتا ہے, ایک یہ اس کا جسم ہے, ہم نے نماز ادا کر دی کھڑا ہو گیا, ایک اس کے اندر روحانی سسٹم ہے. اب اگر روحانی سسٹم بھی اس کے ساتھ دے گا, اس کے ساتھ ہی وہ میں مصروف ہوگا, تو پھر کیا ہوگا, وہ پھر اس کا عبادت کا کیا ہی مزہ ہے, پھر وہ اثرات ہم چاہتے ہیں وہ اثرات اثر ہو جائیں گے. لیکن اگر یہ دونوں مثلا میں کام کر کے آیا تو کھڑا ہو گیا نماز میں, تو میرا ذہن وہاں پر کام کر رہا ہے, اندر والا نظام جو ہے وہ چاہتا ہے کہ میں صحیح نماز ادا کروں, بس صحیح نماز ادا نہیں کر رہا, اس کی نیت کچھ اور ہے. اس کا مطلب یہ ہے کہ جب اس کو پھر پورا نمبر نہیں ملے, ثواب نہیں ملے گا, جب پورے ثواب اس کو حاصل نہیں ہوگا تو پھر کیا ہوگا, وہ پھر اسی طریقے سے بس وہ دنیا داری میں ہی پڑا رہے گا, وہ اثرات عبادت کے نہیں ہوں گے. اسی طریقے سے روزے کی مثال دے, روزہ کا تقوی اللہ کا ڈر پیدا کرتا ہے. انسان روزہ رکھنے کے باوجود کے اندر ڈر پیدا نہ ہوا تو کیا حاصل ہو گیا اسے, آج کرنے کے لیے جا رہا ہے وہ کہتا ارادہ کر لے میں نے آج کی بات کیوں غلط کام نہیں کرنا, میں نے کفن پہن لینا ہے, دو چادریں پہن لیں, بس وہاں پر جا ہے. وہ کہتا ہے زندگی بھر میں نے بہت کام کیا, تیری بارگاہ میں آ گیا ہوں, اس کے بعد میں نے کچھ بھی نہیں کرنا, تو اٹھا ہے. لیکن جو وہ کپڑے دوبارہ پہن کر جناب ادھر فیلڈ میں آتا ہے پھر اس سے زیادہ شروع کر دیتا ہے, اب کیا اثر ہوا پھر جی. یقین کریں کچھ لوگ تو یہ کہتے ہیں, اب یہ ویسے یہ کچھ بات فقیر کی ہے, کبھی ایک بار پھر جھگڑا ہو جاتا ہے. یقین کریں ایک آدمی جو ہے پانچ ٹائم کا نمازی ہے, ظاہری میری طرح کا نمازی ہے, और वो अगर कुछ गलत झूठ बोल रहा है और एक आदमी है बिल्कुल नमाज भी नहीं पढ़ता, बिल्कुल इसी तरह है, उसको उसको इल्म नहीं है, पता नहीं है, वो भी झूठ बोल रहा है, यकीन करें कि देखें कि किसको ज्यादा सजा मिलेगी, मिलनी चाहिए और मिलेगी, ये तो आपके सामने बात है। एक आदमी जो है और दुनिया कानून के अंदर भी ये बात है, अल्लाह का कानून तो और है, वो तो जिसको चाहे माफ करे, वो जानता है किसकी नीयत से पड़ा है, क्या कर रहा है, बस ये सब ये तो उसका निज़ाम अपना है। लेकिन दुनिया का कानून ये है कि एक आदमी बिल्कुल बाओश है, उसका ज़हनी तवाज़ुन बिल्कुल ठीक है, बिल्कुल खैरियत से है, जुर्म कर रहा है। एक आदमी ऐसा है जिसका ज़हनी तवाज़ुन ठीक नहीं है, या तो मदोशी हालत में था, वो अपनी असल में नहीं था, वो उसे भी वही गलत काम कर दिया, तो दोनों को जो है उसको कम सज़ा मिलेगी, इसको ज़्यादा मिलेगी। बात बस क्लियर हो गई। तो कानून जो दुनिया का भी बिल्कुल उसी बेस पर जो है वो चल रहा है। कहने का मकसद सिर्फ ये बात तो लंबी हो जाएगी, हम ये समझते ये हैं कि यार हमें अगर हमने इबादत करना है, खलूस से नीयत से अल्लाह के साथ हमारा तल्लक जोड़ना है, भाई तल्लक अल्लाह से जोड़ना हो, दुनिया भी दरमियान में कैसे आ गई, उसको क्या हाँगा? उसको लाने का क्या है? यकीन करें ये भी अल्लाह का करम समझें कि जब एक आदमी इबादत की तरफ चल कर जाता है, वो सुबह सुबह सुबह जो है वो उठ खड़ा होता है, वो कहता है कि वो जाग जाता है, हैं जी, वो सो नहीं सकता क्योंकि नमाज का टाइम है, पिछली रात है, सार गई का टाइम है, वो कहता है मैं सो नहीं सकता जब तक ये इबादत मैं ना कर लूँ, ये अल्लाह का करम समझें। वरना हमारी तरह के बेशुमार लोग जो हैं वो यकीन करें वो सोए हुए होते हैं, जब जागने का टाइम होता है वो सो जाते हैं, और जब सोने का टाइम होता है वो जाग जाते हैं, और असल क्रेडिट वो करना चाहते हैं जो उन बड़े बुजुर्गों सूफिया कराम का था, मकाम वो करना चाहते हैं, कहते हैं वो कुछ उनको कुछ पता नहीं था, आज हमें सब कुछ पता, लेकिन आदात सारी अपनी मर्जी की हैं, काम ये मर्जी से कर रहे हैं, पर फिर मुकाबला उनसे है, लिहाजा पर अल्लाह पाक हमें अदैन
2: जाने आका, फिर आमद है रमजान की, फिर वही खुशबुएं सहरो इफ्तार।

0: From the studios of Inspire FM, the time is now midday.
1: बोल के लब आजाद हैं तेरे
2: कि लब आजाद हैं तेरे लहरों के दोष पे आवाज की इस खूबसूरत दृश्य से मुंसलिक हम और आप रहते हैं। शो में इसका नाम है बोल के लब आजाद हैं तेरे। तमाम सुनने वालों को देखती आंखों सुनते कानों दुखती आंखों और बहते कानों आजकल एलर्जी के तमाम जो मुतासरीन है उन तमाम लोगों को बहुत बहुत हमारा सलाम कबूल हो जी, खुश आमदीद कहते हैं आपको इस शो में। जैसे आपसे वादा किया था कि ये वाला शो पिछले शो से बेहतर होगा क्योंकि इसमें आपका कंट्रीब्यूशन बेहतर होगा पहले से, तो उम्मीद करते हैं कि आज का ये शो जिसमें बहुत सारे लोग पिछली दफ़ा नहीं आ सके क्योंकि हमारे जो को होस्ट थे डिफरेंट को होस्ट को हमने बहुत सारा टाइम दिया और हम बहुत सारे क्लिप्स रिकॉर्ड करने के चक्कर में पड़े हुए थे, लेकिन आज हम क्लिप्स रिकॉर्ड हों या ना हो आज हमारा काम है सिल्क समिता भाभी जो कहती थी ना उनके मुताबिक एंटरटेनमेंट एंटरटेनमेंट और एंटरटेनमेंट करने की कोशिश करेंगे आपकी। उसके लिए फिर आपका जो जिस तरफ भी मूड है, हमने बेनड्रिल की गोली ली हुई है, इसलिए अपने अपने रिस्क पे आइए और पहले आइए और पहले पाइए। 9725019390 लेडीज एंड जेंटलमैन इज द नंबर फॉर द स्टूडियो। और जो नंबर एक दफ़ा फिर बता देते हैं क्योंकि नई नई लिसनरशिप भी हमारी दिन दुगनी रात चुगनी तरक्की कर रही है थी, तो अगर आप लोगों के पास गाड़ी चला रहे हैं आप या कोई भी आप काम कर रहे हैं तो ये नंबर जो है स्टूडियो का आपको अजबर जवानी अगर नहीं याद करना तो फिर आप ऐसा कीजिए कि इसको अपने फ़ोन में सेव कर लीजिए। 9725019390। हम ख्वाब में भी उठ के ना हमें कोई डरावना ख्वाब भी आ जाए तो हम उठ के कहते हैं 9725019390। इतना रिपीट किया हमने, ठीक है जी। और व्हाट्सएप के मुस्कुराते हुए लोग जो इस वक्त हमें मुख्तलिफ ममालिक में देख रहे हैं सुन रहे हैं उन तमाम लोगों के लिए 9727413883 इज़ द नंबर टू कॉल। आप हमें व्हाट्सएप पे कॉल कर सकते हैं जी। हमने व्हाट्सएप अपने आपके लिए आसानी के लिए नंबर दुनिया तक पहुंचाने की कोशिश की, जो हम कहते रहते हैं आपको लोगों के लिए आसानियाँ पैदा करें, रबाब के लिए आसानी पैदा करेगा तो ये घर से शुरू करना होता है। कभी कभी जब हम घर से शुरू करते हैं तो पता चलता है जी ये और मुश्किल हो गया है घर वालों के लिए भी मुश्किल हो गया। मेहरबान को लेते हैं ऑन एयर, कौन है हमारे साथ, पहले करते हैं उनसे बात। रेडियो आजाद, यू ऑन द एयर। हेलो,
3: अस्सलाम वालेकुम
2: जी। वालेकुम सलाम। वालेकुम सलाम। सोई हुई आवाज के जागी हुई आवाज
3: बस क्या कहूं मैं, सोई हुई भी और जागी हुई भी, दोनों
2: बीच
3: भी
2: में,
3: आवाज
2: बीच में
3: जी,
2: आधी सोई आधी जागी, जैसे हम लोगों की जिंदगी चल रही है, जैसे हमारे हालात चल रहे हैं, जैसे हमारे रिश्ते चल रहे हैं, आधे सोए आधे जागे। हुक्म।
3: लेकिन आप तो पूरे जागे में ना
2: आजादी, आप तो सब हम गोली खा के जागे हुए हैं जी,
3: सही बात है। आप
2: गोली
3: तो,
2: खा के सोते हैं, हम गोली खा के जागते हैं
3: जी, माशाल्लाह। आप कहते हैं ना आपने जो जिंदगी गुजारी है वो
2: होश
3: जैसे होश में, वाकई आप इतना नोटिस करते हैं हर चीज, तो वही है कि इंसान जब इस तरह जिंदगी गुजारता है तो वो तो फिर बात अलग ही होती है, वो 40 में भी 80 से ज्यादा पता चल जाता है।
2: आप क्योंकि तो, हमारे ना हमारे ब्रॉडकास्ट के ऊपर भी हैं तो ब्रॉडकास्ट में जब हम मैसेज भेजते हैं ना सबको मिलता है, तो आपकी जो अभी तस्वीर आ रही है ना ये व्हाट्सएप के ऊपर, ये माई हज्जन इसमें लग रही हैं आप, तो ये कब हुआ और कैसे हुआ थोड़ा सा एक्सप्लेन कीजिए हमको भी साथ शेयर कीजिए
3: जी। अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है, मैं उम्र पर थी और इतना खूबसूरत मतलब रहाना मेरा ये उम्रा, मुझे बहुत मेरा ख्वाहिश थी मेरी उम्रा करने की और ये पूरी मेरा जो था इतना पूरा इत्मीनान रहा, इतनी मुझे खुशी हुई। और माशाल्लाह से अब जितनी भी जगहें घूम लो, मैंने सारी बहुत सारी जगहें देखी हैं, लेकिन इस जगह की जो बात है ना वो बिल्कुल ही अलग थी। और जो एक एक्सपीरियंस माशाल्लाह, मेरे तमाम भाई भी थे मेरे साथ, उन्होंने मेरा हाथ पकड़ के तमाम आगे पीछे साइड में सब मेरे भाई थे, तो उन्होंने मुझे उम्रा कराया, बहुत अच्छा लगा, इतना मुझे सुकून महसूस हुआ ना। बस यही दुआ है कि जो अल्लाह ताला इसको कबूल फरमाए और हमें दोबारा तौफीक दे के हम यहाँ पर आए, बहुत अच्छा लगा।
2: ऐसी कौन सी एक दो बातें नोट की जो आपको थोड़ी सी हैरत हुई?
3: आजाद जी पता नहीं वहां आकर ना ऐसा लगता है, जैसे मैं आपको ऑनेस्टली बताऊं, मुझे एक तो अजीब सा एक आपको स्पिरिचुअली आप बहुत हाई एक फील करते हैं और बस कुछ अजीब आपको फीलिंग आती है और हर चीज ऐसा लगता है कि जो दुनिया की आपको कोई भी परेशानी है या आप किसी भी हालात से गुजर रहे हैं वहां आकर सिर्फ आप रुक जाते हैं और आपका जो एक जो फोकस होता है ना वो सिर्फ वही होता है, रब होता है आपका आपका फोकस। और मतलब मैं तो सीरियसली जब बात भी करती हूँ तो मुझसे बात नहीं की जाती, लेकिन मैं चाहती हूँ कि हर कोई वहां पर जाए और उस चीज को महसूस करे वाकई वो जी। तो बहुत मतलब
2: तो माशाल्लाह बहुत अच्छा। हमारे सारे आधे से ज्यादा लिसनर जो हैं वो जा चुके हैं और हमारे साथ रूहानी एक्सपीरियंस शेयर करते रहते हैं, तो इंशाल्लाह हम भी जरूर जाएंगे और हमारा सलाम पहुंचा दिया होगा आपने।
3: बिल्कुल बिल्कुल आपका सलाम पहुंचा दिया सबके लिए, मैंने बहुत दुआएं की
2: हमारे रेडियो आजाद के लिसनर्स के लिए।
3: जी रेडियो आजाद के लिसनर्स के लिए तमाम और रेडियो आजाद के लिए सबके लिए, आयशा जी के लिए, उनकी फैमिली के लिए, हमारी तमाम टीम के लिए,
2: टीम के लिए सब आपने लोगों क्या, के लिए। क्या दुआ की है कि अल्लाह हम लोगों को अकल की तौफीक अता फरमाए?
3: बस यही कि अल्लाह मियां हम लोगों को सबको अच्छा रखे, सही रखे,
2: इसी तरह प्यार और से जोड़ के रखे।
3: जी बिल्कुल बिल्कुल यही मैंने दुआ की
2: आपको मुश्किल में डाला और निकाला भी हमने। और जी
3: बिल्कुल। और रजा जी अजीब बात है, देखें जब वहां पर थे तो कोई भी हमारी तबीयत कुछ खराब नहीं हुई, सब माशाल्लाह से इतना अच्छा हुआ। और यहाँ आकर जैसे हम आए ना जब पाकिस्तान, तब सबको महसूस हुआ कि तबीयत खराब जैसे हुई, वहां पर तो कोई भी चीज ऐसी महसूस नहीं हो रही थी, सिर्फ आपका जो एक फोकस था वो वही था आपके। मतलब
2: जहन को जब आप एक टास्क देते हैं ना और फिर आप जब उधर कोई रूहानी किस्म का एक्सपीरियंस भी तलाश कर रहे होते हैं, बहुत सारी नई चीज़ें आपके इर्द गिर्द हो रही होती हैं, आपका जो फोकस होता है वो इबादत पे होता है, कुछ चीज़ें इधर उधर देखने पे होता है, चीज़ों को महसूस करने पे होता है, तो जिस्म का जो दर्द या तकलीफ़ या परेशानी होती है ना वो तब उसको एहसास होता है जब वो वक्त गुजर जाता है उसके ऊपर से। तो फिर जब आप वापस आते हैं और आते जाते हुए भी, और दूसरा इसमें कमाल ये भी है कि आते जाते हुए बहुत सारे लोग आपके इर्द गिर्द ट्रैवल कर रहे होते हैं, टकरा रहे होते हैं, सांस ले रहे होते हैं, जहाज़ में भी होते हैं, एयरपोर्ट्स पे भी होते हैं, फिर वहाँ जब आप जाते हैं तो हज़ारों लोग होते हैं वहाँ से, तो वहाँ पर इस तरह की बहुत सारी वायरल और बैक्टीरियल जो इन्फेक्शन होती हैं वो भी फिर आदमी साथ साथ पकड़ लेता है, तो ये नॉर्मल।
3: लेकिन ये आपने बात बिल्कुल सही की, आप यकीन करें जब उमरा कर रहे थे हम, सही कर रहे थे और उसके बाद भी फिर हम गए वहां पर, तो हमारे जिस्मानी तौर पे हमें बिल्कुल थकन महसूस नहीं हुई, और हम जैसे ही आते थे ना कमरे में तो फिर ऐसा लगता था जिस्म जो है ना चूर चूर टूट रहा है बिल्कुल, तो उस वक्त बिल्कुल महसूस नहीं होता था, थकन नहीं महसूस होती थी आपको।
2: इसीलिए जहन को टास्क देना बहुत जरूरी है, फोकस करना और जिस मकसद के लिए आप निकले हैं उस पर ध्यान देना बहुत ज़रूरी है। और कुछ चीज़ें, ये जो बॉडी है ना, इट हैज़ अ माइंड ऑफ इट्स ओन, कहते हैं दूसरा जो ब्रेन होता है ना वो गट में होता है, बिल्कुल इसी तरह बॉडी का भी अपना एक माइंड होता है। और ये बात मुझे बाद में एक्सपीरियंस से भी पता चलती है, एक ज़माने में मेरी बहुत तबीयत ख़राब थी, एलर्जी तबीयत बहुत ख़राब थी, तो उन्हीं दिनों में मुझे पता चला मेरे किसी बहुत ही अजीज़ की डेथ हो गई, तो वो डेथ का जब मैंने सुना तो उसके बाद जो यू नो प्रोसेस करते करते अगले 3-4 दिन मेरे दिमाग में सिर्फ वही चीज़, वो जो डेथ थी और उससे रिलेटेड जो इमोशंस थे वो मेरे दिमाग में चल रहे थे, तो 4-5 दिन के बाद मुझे ख्याल आया मेरी एलर्जीज वगैरह ख़त्म हो गई सारी। क्योंकि बॉडी ने, दिमाग ने फोकस करके मुझे दुख की तरफ लगा दिया और वो जो बीमारी और जो मसाइल चल रहे थे जो किसी चीज़ से भी ठीक नहीं हो रहे थे वो खुद ब खुद ही ठीक हो गया, क्योंकि ध्यान ही नहीं गया उस तरफ। सो इस तरह की बहुत सारी चीज़ें होती हैं, ह्यूमन बींग्स जो है ना वो बड़े कमाल किस्म की चीज़ हैं, और ये प्लेसिबो इफेक्ट चीज़ों का, और इंसान बहुत कम अपने बारे में जानता है, और जैसे जैसे जानता जाता है उसको फिर समझ आएगी, लेकिन वो रोटी कपड़ा मकान और फिर जज्बात और इन मसाइल से ही उसको नहीं निकलने देते, या वो खुद ही नहीं निकल पाता बेचारा, क्योंकि वो दूसरों को इसी तरह होता हुआ करता हुआ देखता है, तो वो समझता है शायद यही ज़िंदगी है, यही बंदगी है, तो इसी चक्कर में फिर वो बेचारा अपने आप को जान नहीं पाता।
3: वाकई ये महसूस वाकई हुआ, मतलब इतना अमेजिंग कि आपको महसूस ही नहीं होता कुछ।
2: हाँ जी।
3: आपका तबीयत खराब नहीं होती, आप इतना माइंड आपका उस तरफ होता है फोकस कि आपका आपका मतलब पूरी बॉडी आपकी उस तरफ नहीं होती, बीमार नहीं होती आपकी बॉडी।
2: फिर आपने बचपन से कुछ चीजें सुनी होती हैं, कुछ बातें सुनी होती हैं, कुछ आपकी ख्वाहिशात होती है जब हम जाएंगे तो वहाँ ये देखेंगे, ये करेंगे, ऐसा होगा, तो ब्रेन बहुत बिजी होता है।
3: اور آزادی ایک چیز میں نے اور محسوس کی وہاں پر کہ وہاں پر نا وقت کا اندازہ نہیں ہو رہا تھا, یہ نہیں پتا چل رہا تھا کہ یہ دن ہے یہ رات ہے. مطلب میں آنیسٹلی وہاں پر 9 days جو تھے وہ ایسے گزرے جیسے 9 minutes, سیریسلی,
2: کیونکہ بزی بہت تھے نا, آنا تھا کھانا تھا کھانا تھا پھر جانا تھا پھر عبادات کرنی تھی اس میں تھکنا تھا پھر چور ہو کے سونا تھا پھر صبح اٹھ کے وہی چیز کرنی تھی. تو اس چیز کے بیچ میں جو آپ کا کلاک ہوتا ہے نا ریگولر, جب آپ گھر میں کام کرتے ہیں دن کی آپ کی روٹین ہوتی ہے اس میں بہت سارے آپ نے ریچولس کرنے ہوتے ہیں بہت ساری رسپانسبلٹیز ہوتی ہیں, جب آپ اس طرح دن کو دیکھ رہے ہوتے ہیں تو دن ختم ہی نہیں ہو رہا ہوتا کیونکہ ایک روٹین کو آپ نے بار بار کرنا ہوتا ہے. وہاں ایک نئی چیز ہوتی ہے اور وہ کچھ کام ہوتے ہیں کچھ ریچولز ہوتے ہیں جو آپ نے وہاں کے پورے کرنے ہوتے ہیں اور اس حساب سے پھر آپ کا فوکس ہوتا ہے, تھکاوٹ بھی اسی حساب سے ہوتی ہے, نئی جگہ ہوتی ہے, نیا مقام ہوتا ہے, نئے جذبات ہوتے ہیں, تو اس چکر میں پھر آپ تھوڑا سا دھیان جو ہے وہ آپ کا بٹ جاتا ہے.
3: لیکن آزادی اتنے سارے لوگ رات دن وہاں پر طواف ایک سیکنڈ نہیں رکتا, ایک سیکنڈ, اتنے سارے لوگ.
2: جب آپ نے رب نے جب کوئی چیز کسی کے ذمے لگا دی ہو اور پھر اس کے کام کرنے والے ایسے کمال انسان ہوں اور جب کسی کے دل کو کسی کی محبت کسی کی عقیدت کسی کی چاہ جو ہے جب دل کو اور انسان کو پکڑ لیتی ہے تو پھر یہ باقی ساری چیزیں جو ہے نا جو دنیا میں ہوتا رہتا ہے یہ چیزیں میٹر ہی نہیں کرتی. ہر آدمی وقت نکال کے اس کے اندر کی جو فیلنگ ہے جو اس کے انر کالنگ ہے اندر سے تو سب کو پتہ ہے, روح کو تو سب کچھ پتہ ہے, یہ وعدہ اولا میں ہر بات روح نے تو مانی ہے اور گواہی دی ہے تو اس کو تو پتہ ہے پھر اس نے کس طرف جانا ہے. اور وہاں پر جب اس کو وہ کوئی چیز اس کو اتنی اٹریکٹ کرتی ہے اپنی طرف روحانی طور پہ تو وہ تو پھر اس کی طرف کھنچتا چلا جاتا ہے. اور پھر جو لوگ آپ نے دیکھا ہوگا جو بھی کتنے ہی لوگ ہوں گے جو سوچیں گے میں زندگی میں شاید ایک عمرہ کروں یا ایک حج کروں, وہ پھر پتہ نہیں اتنی گرمی میں بھی جاتے ہیں, وہ آ کے کہتے بھی ہیں بڑا مشکل بڑی تکلیف تھی بڑا کوئی یہ تھا وہ تھا, وہ پھر تیار ہو جاتے ہیں
3: رائٹ.
2: یہ بس یہ چیز ہی ایسی ہے جو چیز بھی نیچرل ہوتی ہے نا صرف وہی چیز جو کام بھی نیچرل ہوتا ہے وہی کام آپ تکلیف ہو اس میں پریشانی ہو جتنی بھی اس میں کٹھن رہا ہو آپ بار بار وہ کام کرنا چاہتے ہیں بیکاز وہ ایک سچا ٹروتھ کا کام ہے آپ کا روح اس کی طرف کھینچتا ہے. یہ میں نے نوٹ کیا ہے زندگی میں
3: جی.
2: اور باقیوں کو بڑا مشکل لگتا ہے لیکن وہ آپ کو نہیں مشکل لگتا اور لوگ سوچتے ہیں یہ کیوں کر رہے ہیں یا کیوں کر رہی ہیں, کر تو لیا ہے لیکن وہ پھر بار بار جانا چاہتے ہیں وہ بہتر سے بہتر کرنا چاہتے ہیں اس چیز کو. تو بس یہ ہوتا ہے جب یہ چیز کی سچے ہونے کی اور آپ کی جو روح کی جو آواز ہے اس کی حقیقت جو ہے بیان کرتی ہیں تمام چیزیں.
3: جی جی بالکل صحیح. اور بس میں جو ہے اور آپ کیسے ہیں سب آپ کے لسنرز
2: کے لسنرز بڑے اچھے ہیں, ہم نے بیچ میں سے شو وغیرہ کم کیے اور اس کے بعد ابھی خیر ہم بہت سارے کو ہوسٹ عثمان جی اور سجیلا جی اور بہت سارے مہربان آپ کی جو ہے وہ سٹارٹ جو شروع میں آپ کی کمی ہے وہ پوری کرتے رہتے ہیں اور ہم شو کو لے کے رواں دواں ہیں. کہاں جا رہے ہیں ہمیں نہیں پتا.
3: آپ نے ویسے جو ابھی پورا بیان کیا ہے نا عمرہ آپ نے کیا ہے عمرہ, آپ کیسے بتا رہے ہیں سب؟
2: نہیں کئی چیزیں جو ہوتی ہیں نا ضروری نہیں کہ وہ آپ کریں تو آپ کو پتا ہوں, بس آپ کو پتا ہوتی بتانے والا.
3: لیکن آپ ایگزیکٹلی وہی بتا رہے ہیں جیسے میں نے محسوس کیا ہے وہاں کے جسم نہیں تھکتا روح آپ کی ہائے ہوتی ہے پھر آپ ہاؤ ڈو یو نو کیسے پتا آپ کو؟
2: ہر چیز کا لاجیکل ایک آنسر ہوتا ہے نا, ہر چیز کا مقصد ہے کوئی, ہر چیز خام خواہ کوئی بھی چیز نہیں ہوتی. سو جو کچھ بھی ہوتا ہے جب آپ اس کو جانچنے لگتے ہیں جب آپ ایک مقصد اپنی زندگی کا بناتے ہیں کہ مجھ کو جاننا ہے مجھ کو چیزوں کی حقیقت جاننی ہے مجھ کو جسم کی حقیقت جاننی ہے مجھ کو روح کی حقیقت جاننی ہے مجھ کو ایکسپیرینس کی حقیقت جاننی ہے مجھ کو انسانوں کی حقیقت جاننی ہے مجھ کو اپنی کمزوریاں اپنی اسٹرینتھس اور جو اپنی لاچاریاں ہیں اور جو اپنی کمالات ہیں ان کو جاننے کی کوشش کرنی ہے باقی لوگوں پہ دھیان دینا ہے یہ کیوں ہمیں یہ چیزیں ہوتی ہیں یہ ہمارے ساتھ یہ چیزیں کیوں ہوتی ہیں کیسے ہوتی ہیں احساس کیا چیز ہے ان چیزوں کو انٹرپریٹ کیسے کیا جا سکتا ہے ان چیزوں کو اپنی بہتری کے لیے آسانی کے لیے استعمال کیسے کیا جا سکتا ہے ان کو دوسروں کے لیے کیسے استعمال کیا جا سکتا ہے. جب آپ گرہ کھول دیتے ہیں جب آپ علم حاصل کرنے کی کوشش کرتے ہیں آپ اپنے ذہن کو جب کھول دیتے ہیں جب یہ کسی قسم کی ذاتیات سے باہر نکل آتا ہے یہ جذبات سے باہر نکل آتا ہے بیمار قسم کی جذباتیت سے تو پھر آپ کسی کی ایکسپیرینس کو بھی فیل کر سکتے ہیں آپ کسی بھی انسان کے ساتھ کنیکٹ کر سکتے ہیں اور جب آپ کنیکٹ کسی انسان کے ساتھ کر سکتے ہیں تو جو کچھ ان پہ گزرتی ہے یا گزری ہے اس کو پھر آپ اس کو ٹرانسفارم آپ یہ سمجھیں کہ آپ کر کے تو اس کو آپ الفاظ میں بیان کر سکتے ہیں.
3: جی ایسے بالکل صحیح.
2: اور جب ہم کر کے آئیں گے جیسے ابھی ہم یورپ گئے تھے تو بہت ساری چیزیں ہم نے ایکسپلین کی تھیں اور کچھ چھوٹی چھوٹی چیزیں ہم نے بتائی تھیں. بڑا مزہ آیا لوگوں کو. پھر انشاءاللہ جب بلاوا آئے گا تو جب ہم جائیں گے تو پھر جو کچھ بھی وہاں پہ ہوتا ہے تو پھر اس کو ہو سکتا ہے ممتاز مفتی کی طرح جائیں اور کچھ بھی نہ ہو. اور وہ جو پتھر مارتے رہتے ہیں نا وہ جو گیٹیاں مارتے ہیں وہ آگے سے واپس بھی مار سکتا ہے ہم کو کہ بھائی تم بھی ان کے ساتھ تم بھی واپس ملے ہو, آپ بھی گیٹیاں مارنے کے چکر سارے پوٹھے کام کر کے. تو اس طرح کی چیزیں نہیں ہوتی, بہت سارا کچھ ہوتا ہے زندگی میں. بٹ امید کرتے ہیں جب وہ ان شاء اللہ ایکسپیرئنس ہوگا تو اس کو بھی کوئی بیان کر پائیں گے.
3: انشاءاللہ بالکل بالکل. تو بس اور کیا کہتے ہیں, آپ کے کلپس وغیرہ بھی بہت اچھے آپ کے آتے رہتے ہیں, اس سے ہم کنیکٹ کرتے ہیں.
2: نئی سیٹنگ میں, نئی لائٹنگ میں, نئے کلر میں, نئے بیک گراؤنڈ میں ہم نے جو کچھ کرنے کی کوشش کر رہے ہیں وہ پہنچا آپ کو؟
3: جی بالکل پہنچا. بہت بہت اچھا اس سے جو ہے وہ نئی نئی ہر اس میں ایک میسج ہوتا ہے اور ایک نئی بات ہوتی ہے اس میں جو ہے نا, سیکھنے کے لیے بہت کچھ ہوتا ہے.
2: آپ لوگ جب اس سے یہ سیکھ رہے ہوتے ہیں, میں یہ سیکھ رہا ہوتا ہوں کہ جب اتنی زیادہ لائٹس آپ کی آنکھوں پہ پڑ رہی ہوں تو آپ نے اپنی آنکھوں کو کیوں اس کو ایسے جو بند کیوں نہیں کرنا, سکوئنٹ کیوں نہیں, کیسے آپ نے بہتر سے بہتر دینی ہے کہ آپ آنکھ میں آنکھ ڈال کے بات کر رہے ہیں اگلے بندے کو کی طرف دیکھ رہے ہیں اور آپ اسی سے بات کر رہے ہیں. ہم ابھی ان چیزوں کے بیچ میں, ہماری تگو دو ان چیزوں تک پہنچی.
3: ارے کیمرے تو اب آپ تو ہالی ووڈ کر لیا ہم نے, اب آپ کیمرے تو کھیلتے ہوں گے, آپ کا فرینڈ ہوگا.
2: کیمرہ جو ہے نا وہ ایکٹنگ میں جو کیمرہ ہے اس میں اور لوگ بھی کر رہے ہوتے ہیں, ٹھیک ہے, تو ایکشن ری ایکشن کی وجہ سے آپ کو شرم نہیں آتی لیکن جب آپ اکیلے بیٹھے ہوتے ہیں نا سامنے دیوار کی طرف دیکھ کے اور کیمرے کی طرف دیکھ کے آپ بات کر رہے اور ایکٹنگ میں آپ کو کیمرے کی طرف نہیں دیکھنا ہوتا, ٹھیک ہے. یہ ہاں جی آپ ایکٹنگ میں آپ نے دیکھا ہوگا فلم والے اگر ایکٹر آپ کی طرف دیکھنے لگ جائے تو آپ فلم کیسے ہوگی, وہ اس نے ہمیشہ آپ نے دیکھا ہوگا ایکٹر اس کو اوائڈ کرتا ہے, وہ کبھی بھی کیمرے کو نہیں دیکھنا ہوتا, یہاں صرف کیمرے کو دیکھنا ہوتا ہے کیونکہ آپ اس کو دیکھیں گے تو آڈینس کو پتہ لگے گا آپ ان سے بات کر رہے ہیں.
3: لیکن آپ جو ہے نا جیسے ہم بھی تھوڑی بہت فیس بک لائف کی تھی لیکن آپ اتنا اچھا دیکھتے ہیں کیمرے کو, جیسے لگتا ہے کہ آپ ہمیں دیکھ رہے ہیں, ہم لوگ ادھر ادھر دیکھ لیتے ہیں.
2: وہ بھی پریکٹس کرنی پڑتی ہے, ذہن کو انسٹرکٹ کرنا پڑتا ہے بار بار کہ اس بات کو کرتے ہوئے دھیان دینا ہے کیونکہ اگلا بندہ ڈسکنیکٹڈ فیل کرتا ہے. اگر آپ ادھر ادھر تھوڑی دیر کے لیے ایک آدھ چیز رکھ سکتے ہیں دیکھ سکتے ہیں لیکن جب تک آپ کسی کی طرف دیکھ کر بات نہیں کر رہے ہوں گے نا, اس کو یہ نہیں لگتا کہ روح میں جھانک کے بات کر رہے ہیں, اس کو یہ نہیں لگتا کہ یہ میرے بارے میں بات ہو رہی ہے, وہ سمجھ رہے ایسے ہی کسی کے بارے میں بات ہو رہی ہے. تو یہ جو لوگ اکثر کہتے ہیں نا آپ مجھ سے ہی کہہ رہے ہیں, آپ کو کیسے پتا میرے ساتھ ایسا ہوا ہے, تو یہ سب چیزیں ضروری ہوتی ہیں کہ آپ فیل کرائیں اس چیز کو اگلے بندے کو کہ میں بھی آپ بھی ہم بھی, یہ سب ہماری زندگی کی باتیں ہیں, یہ آپ کے ساتھ بھی رو آپ کے بھی آپ بھی کہیں پیدا ہوتے ہیں, آپ کے بھی ماں باپ ہوتے ہیں, بہن بھائی ہوتے ہیں, انوائرمنٹ ہوتا ہے, سکولنگ ہوتی ہے, چیلنجز ہوتے ہیں, آپ کی بھی خواہشات ہوتی ہیں, آپ کی بھی خواب ٹوٹتے ہیں اور آپ کے ساتھ بھی سٹرگلز ہوتی ہیں, آپ کے بھی چیلنجز ہوتے ہیں, پھر آپ کی بھی وکٹریز ہوتی ہیں اور پھر یہ ساری زندگی, اور پھر آپ بھی زندہ ہوئے آپ بھی مریں گے, آپ بھی بیمار ہوتے ہیں, آپ کو بھی تکلیف ہوتی ہے, آپ کو بھی پریشانی ہوتی ہے اور روز کی ایک زندگی کی سٹرگل ہے, وہ تمام لوگوں کے ساتھ ہوتی ہے, ہم میں سے کوئی بھی ایسا نہیں ہے جس کے ساتھ یہ سب نہیں ہوتا. تو اسی لیے جو باتیں بتائی اور کی جاتی ہیں وہ ہماری باتیں ہمارے سے ریلیٹڈ ہیں, ہماری زندگی ہماری موت ہمارے مقصد سے ریلیٹڈ ہے.
3: تو جی جب آپ نے پہلے وہ کیا تھا اپنا جو آپ نے فلم کی تھی تو اس میں آپ بہت سارے اور بھی لوگ ہوں گے نا جب آپ ایکٹ کر رہے ہوں گے, تو جب آپ نے پہلا سین کیا اور پھر آپ نے دوسرا سین کیا تو اس میں آپ کا کیا ڈفرینس تھا؟ مطلب پہلے سین میں آف کورس تھوڑا سا آپ کو ہوا ہوگا نا اتنے لوگوں کے سامنے ایکٹنگ کرنا, تو وہ کیسا مطلب گھبراہٹ تو ہوئی ہوگی لیکن پھر آپ نے اتنا کیسے
2: کیا کا, تو دیکھیں جو پریپریشن ہوتی ہے نا, جو میرا اس میں رول تھا جیسے لائر کا رول تھا, اٹرنی کا رول تھا, میں اپنی بیٹی سے مجھ کو بات کرنی تھی کھانے کے ٹیبل پہ, اپنی بیگم سے بات کرنی تھی اور اس میں انٹرسٹ شو بھی کرنا تھا, نہیں بھی کرنا تھا, لائٹ بھی کانورسیشن کو رکھنا تھا, تو میرا زندگی کا وہ پہلا کیمرے کے آگے سین تھا, ٹھیک ہے, اور وہ لوگ سمجھ رہے تھے اور اس کے, اور میرے سامنے جیرلڈین تھیں جو اتنی فلمیں کر چکی ہیں, میرے سامنے پوروی جوشی تھیں جو کہ 15-20 سال سے وہ ان کی پوری فیملی فلموں میں کام کرتی ہے, وہ اسٹیج پلیز پہ کام کرتی ہیں, وہ کپل شرما کے ساتھ کتنے سالوں تک شو کرتی رہی ہیں, از اے ویری ٹیلنٹڈ آرٹسٹ وہ بھی, اور ساتھ ہماری جو بیٹی صاحبہ تھیں جیرلڈین وہ بھی بڑی منجی ہوئی ایکٹریس ہے. تو اب ہم وہ ان کو جو اسکرین سب سے ان سے پہلے میں سلیکٹ ہوا تھا اپنے رول کے لیے, یہ بعد میں آئے تھے اور جیرلڈین تو بالکل آخری دنوں میں آئی تھی, سو اس میں اب وہ سارے ایکسپیکٹ کر رہے تھے کہ خان صاحب تو آئیں گے تو چھا جائیں گے کیونکہ انہوں نے تو میرے گھر میں بیٹھے ہوئے دو سیلف ٹیپ دیکھی تھی صرف, तो सेल्फ टेप में अपने घर में बैठकर किसी से वॉइस रिकॉर्ड कराकर वो वॉइस के बाद मेरे एक्शन देना या रिएक्शन मेरा करना और कैमरे में रिकॉर्ड करना तो बड़ा आसान होता है। आप घर की कंफर्ट में बैठे या अपनी गाड़ी में बैठ के मैंने दो सीन रिकॉर्ड करके भेजे तो वो इनको इतने अच्छे लगे, उनको लगा कि भाई इनके सामने तो एक्टर्स आएंगे ये तो बड़ा कमाल करेंगे। अब मैं जब वहाँ पहुँचा तो मुझे तो पता है ना लोग मेरे बारे में क्या सोचते हैं, उससे कोई फ़र्क नहीं पड़ता। मैं क्या जानता हूँ और मुझे क्या पता है वो चीज़ मैटर करती है, क्योंकि रोल तो मैंने प्ले करना है और एक्टिंग तो मैंने करनी है। तो जब मैं वहाँ गया तो मुझे पता चला कि पहले 5-6 दिन मेरा कोई काम ही नहीं है, मैं बस होटल में अपना स्विमिंग वगैरह 16वीं मंजिल पर करूँगा और उसके बाद मैं कमरे में आ जाऊंगा और चार पाँच दिन मुझे मेरा कोई सीन ही नहीं है। तो अब वो जेरल्डीन भी जा रही है अपने सीन करने और उसकी माँ भी जा रही है अपने सीन करने और मैं जा ही नहीं रहा। तो मैंने एक डायरेक्टर को बोला कि भाई, क्लियर बोला मैंने कि मेरा एक्टिंग का कोई एक्सपीरियंस नहीं है, ये इतनी बड़ी फिल्म है तो मुझे कम अज़ कम एक दफ़ा शूटिंग होते हुए तो दिखा दो कि शूटिंग कैसे करनी है, ठीक है कि एक्टिंग होती कैसे है, कैमरे के आगे करते कैसे हैं, टेक्स कैसे होते हैं, रीटेक्स कैसे होती हैं, कैमरा रिहर्सल कैसे होती है, और स्पेशली और जो हमने एक आध दफ़ा देखा हुआ था वो टोटली और पाकिस्तान की बात और होती है, यहाँ पर कैसे करेंगे, आपका माइंड जानना चाहता है ना तो डिस्टर्ब रहता है, वरना उसको लगता है कि यार ये मैं कैसे करूँगा इतनी बड़ी फिल्म में, मेन मेरा लीड रोल है फिल्म का और मेरे इर्द गिर्द ही सारी फिल्म और वो बेटी और मेरे इर्द गिर्द रिलेशनशिप के इर्द गिर्द सारी फिल्म घूम रही है तो मैं कैसे करूँगा। तो खैर उन्होंने पहले तो कहते हैं कि ये अलाउड नहीं है, फिर उनको मैंने जब ज़बरदस्ती कहा, मैंने कहा जी मुझको एक दिन पहले दिखा दें कम से कम क्या होता है। फिर मैं उन्होंने मुझे बुलाया, क्योंकि वो एक्टर को बुलाने का ये नहीं होता कि वो आए गाड़ी में और वो सीन देख के चला जाएगा, उसके लिए फिर वो ट्रेलर आपको देते हैं, फिर ट्रेलर मेकअप और ये और वो बड़ा सब कुछ होता है, तो इसलिए उनको बड़ी प्री रिक्विजिट्स हैं जो पूरे करने होते हैं एक्टर के लिए। खैर तो वो फिर मैं जब गया वहाँ पर तो फिर मैंने वो एक सीन है जिसमें वो कपड़े ख़रीद रही होती है जेरल्डीन के लिए, लेकिन उसके बाद क्या हुआ, उसके बाद अगले दिन उन्होंने जब मुझे बुलाया तो बजाय इसके अब हम तीन एक्टर, मैं आपको बताऊं फिल्म में काम करना ना कोई आसान काम नहीं, ये खाला जी का वेड़ा नहीं है जो लोग इसीलिए स्टन हो जाते हैं या घबरा जाते हैं बहुत ज़्यादा या बिल्कुल शेल शॉक में, बड़े बड़े एक्टर्स शुरू में आते हैं तो शेल शॉक हो जाते हैं, उसका रीज़न है। अब उनको क्योंकि वो हफ्ते से उनके साथ वो एक्टिंग कर रही थी लेडीज़ तो उनको वो प्रैक्टिस उनकी होगी तो वो कंफर्टेबल हो गए। मेरा पहला दिन था और पहले दिन ही उस दिन मुझे पहली दफ़ा पता चला, आई थॉट कि दो कैमराज होंगे, एक्शन रिएक्शन होगा, वो बोलेंगी जब तो मैं उस वक्त रिएक्शन दे दूंगा तो कैमरा पकड़ लेगा उसको, तो मुझे तो बाद में पता चला कि भाई पहले तो एक कैमरा सिर्फ होगा, ठीक है, एक कैमरा पहले मेरे ऊपर होगा, मैं अपने सारे डायलॉग बोलूंगा, वो दोनों स्क्रीन पे होंगी भी नहीं, फिर जेरल्डीन पे कैमरा, वो जब ठीक हो जाएगा मेरा जितनी दफ़ा गलत होगा मैं दोबारा करूंगा, फिर जब वो ठीक हो जाएगा फिर जेरल्डीन पे जाएंगे, फिर उसके ऊपर कैमरा होगा, फिर वो ठीक करेगी, जब तक वो ठीक नहीं करती जहाँ जहाँ गलती करती है वो रीटेक होगा, फिर कैमरा पूर्वी जोशी पे जाएगा और फिर पूर्वी जो हैं वो करेंगी, जब तक वो ठीक नहीं करती वो चीज़ मतलब कन्फर्म नहीं होगी। अब ये तीन बंदे हैं तो एक ऐसा शॉट भी होगा जिसमें ये तो बताते हैं ना कि तीन बंदे टेबल पे बैठे हुए हैं, तो फिर एक और शॉट होगा उसको भी जब तक हम सही नहीं करेंगे, तीनों अपनी अपनी लाइन सही नहीं बोलेंगे उसमें से भी एक शॉट लेंगे वो, तो इस तरह ये सारे। तो अगर वो एक दफ़ा इतना भी कर देते ना कि पहला कैमरा पूर्वी जोशी पे लगा देते और मैं और जेरल्डीन प्रैक्टिस कर लेते, फिर दूसरा उसी दफ़ा जेरल्डीन पे लगा देते या सेकंड पे मेरे पे भी आ जाता तो खैर था। उन्होंने क्या किया, उन्होंने कहा पता नहीं खान साहब क्या करेंगे, वो इतने बेचारे मेरे सेल्फ टेप से, उन्होंने खुद मुझे कहा कि आप इतने अच्छे सेल्फ टेप आपने किए आप तो कमाल करेंगे, तो वो उन्होंने पहला ही कैमरा मेरे बूथे पर लगा दिया। तो अब जब उन्होंने मेरे लगाया तो मैं तो अर्थ हो गया। ओ ये तो मेरे भी आगे, अच्छा अब मैं क्या करूँ, हमने मेथड एक्टिंग की एक्टिंग सीखी हुई है, ठीक है, हर चीज़ में ना बहुत सारी चीज़ें होती हैं जो बंदा इस तरह शायद बताता नहीं है कोई या एक्सप्लेन नहीं करते, लोग कहते हैं जी ऐसे हो गया वैसे हो गया। अब मेथड एक्टिंग में आपने रियल करना है चीज़ को, एक्टिंग नहीं करनी, बस ये एक्टिंग है कि आपका सीन हुआ आपने एक्टिंग नहीं करनी। तो जब मैं बैठा सीन करने के लिए तो अब मैं अगर अपनी बेटी से बात कर रहा हूँ, अपनी बेगम से बात कर रहा हूँ, रियल लाइफ में अगर आप ये बात करें तो आप क्या मियाँ बीवी से या बेटी से बात करते करते खाना छोड़ देते हैं, आप खाना खाते खाते बात करते हैं ना। तो उन्होंने खाना डाला, अब मैं साथ कांटा चम्मच भी यूज़ कर रहा हूँ, मैं साथ खा भी रहा हूँ, वो साथ में पानी भी पी रहा हूँ, साथ में बातें भी कर रहा हूँ, मुस्कुरा भी रहा हूँ, वो तो चले हो गए। उन्होंने कहा ये क्या है भाई। تو ان کو میں نے کہا آئی ایم ٹرائنگ ٹو میک اٹ اوریجنل. وہ کہتے اوئے ہوئے, میں نے کہا ڈونٹ وری اباؤٹ دیٹ, ڈونٹ وری اباؤٹ دیٹ, جسٹ سے دا لائنس. تو میں نے کہا, میں کہا انہوں نے پھر مجھے نئی پلیٹ دی, پھر میرے آگے کھانا انہوں نے ڈالا, میں کہا اوکے اس میں کیا ہے. تو پھر میں نے لائنیں بول دیں اور فرسٹ سین ہی اوکے ہو گیا. اب مجھے تسلی نہ ہو ایز این آرٹسٹ کہ بھائی یہ تو ابھی تو میں نے کچھ کیا ہی نہیں, تو میں نے صرف لائنیں بولنی, ابھی تو مجھے ایکٹنگ کرنی. تو انہوں نے کہا ایکٹنگ کی ضرورت نہیں, ایکٹنگ ہوگی. میں نے کہا اچھا ٹھیک. تو پھر مجھے سمجھ آیا کہ اچھا یہ تو پھر بہت آسان ہے کہ ایک چیز کو 15 دفعہ بولنا ہے ہم نے, اور دوسرے لوگوں کے ساتھ ریئیکشن ایکشنز بھی آپ نے کرنے ہیں. تو یہ تو پھر میں نے کہا چلیں یہ تو پھر ہو جائے گا. اور یہاں